0: Assam, Meghalaya and Sikkim are also likely to witness heavy rainfall tomorrow. Prime Minister Narendra Modi has paid tribute to Bengali writer Sharat Chandra Chattopadhyay on his 150th birth anniversary. In a social media post, Mr. Modi said that his works, translated into every Indian language and several foreign languages, are remembered for their accurate depiction of 19th century India, especially Bengali society in rural areas. The Prime Minister also noted Chattopadhyay's commitment to social reform, women's rights and nationalism. He called upon youngsters to read his writings in the times to come. National Engineers Day is being observed today. Prime Minister Narendra Modi shared a video in which he highlighted the role of engineers in turning ideas and aspirations into tangible achievements and described them as karma yogis working towards the progress of the country. Ms. Visveswaraya is renowned for his pioneering contributions to engineering, who transformed the country's infrastructure through innovative designs and visionary planning. And now, before we end the bulletin, the headlines once again. New Delhi says core concerns of India-China relations should be guided by mutual respect, interest and sensitivity. India says targeting of commercial ships and seafarers in Gulf region is unacceptable, expresses concern on escalating situation in Red Sea. Finance Ministry clarifies charges of 0.4% to be levied on person-to-merchant UPI transactions above 2,000 rupee will be paid by merchants. No charges on person-to-person transactions. That is all in the news at 9. Good night.
1: आदाब, ये आकाशवाणी है, खबरों के साथ मैं शगुफ्ता यास्मीन। भारत ने कहा है कि भारत चीन ताल्लुकात से मुताल्लिक अहम तश्वीश के सिलसिले में बाहमी एहतराम, दिलचस्पी और हसासियत रहनुमा उसूल होने चाहिए। भारत ने कहा है कि खलीजी खित्ते में तिजारती बहरी जहाजों और मल्लाहों को निशाना बनाया जाना नाकाबिले कबूल है। उसने बहरे अहमर में बढ़ती कशीदगी पर तश्वीश जाहिर की। वजारत खजाना ने वजाहत की है कि किसी शख्स से कारोबारी के लिए 2,000 रुपए से ज्यादा के यूपीआई लेन देन पर 0.04% चार्ज लगेगा जो कारोबारी अदा करेंगे। किसी शख्स से किसी शख्स को किए जाने वाले लेन देन पर कोई चार्ज नहीं होगा। सऊदी अरब ने हौसी हमले की कयास आराइयों के दरमियान मक्का में वार्निंग जारी की है। और मर्दों के क्रिकेट में दिल्ली में मेजबान अफगानिस्तान और भारत के दरमियान दूसरा T20 बैन अलावामी मैच खेला जा रहा है। अब खबरें तफसील से। वजारत खारजा ने कहा है कि हाल ही में नई दिल्ली में 18वीं ब्रिक्स सरबराह मीटिंग के मौके पर वजीर आजम नरेंद्र मोदी और चीन के सदर शी जिनपिंग के दरमियान मुलाकात के दौरान मुख्तलिफ मामलात पर तबादला ख्याल हुआ। वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने कहा कि वजीर आजम ने भारत की तशवीश का हवाला दिया और इस बात को उजागर किया कि तरफेन को एक दूसरे की बुनियादी तशवीश के सिलसिले में हसासियत का मुजाहरा करना चाहिए।
2: चर्चाओं के दौरान कई मुद्दे सामने आए। दोनों देशों के बीच में जब बात हुई लीडरशिप लेवल पे, प्रधानमंत्री ने भारतीय चिंताओं को भी रेखांकित किया, उनका भी उल्लेख किया और इस बात को रेखांकित किया कि दोनों पक्षों को एक दूसरे के मुख्य चिंताओं के प्रति संवेदनशीलता दिखानी चाहिए और तीन पारस्परिक सिद्धांतों यानी कि पारस्परिक हित, पारस्परिक सम्मान और पारस्परिक संवेदनशीलता द्वारा निर्देशित होना चाहिए।
1: जनाब जायसवाल ने कहा कि भारत बहरे अहमर खित्ते में कशीदगी में इजाफे पर गहरी तश्वीश रखता है। भारत ने सिविल बुनियादी ढांचे और इक्तिसादी असासों समेत सऊदी इक्तदार आला पर हमलों की मजम्मत की है। जनाब जायसवाल ने कहा कि इस तरह के हमले इलाकाई इस्तेहकाम के लिए नुकसानदेह हैं और आबनाए बाबुल मंदीप के जरिए आजादाना जहाजरानी के लिए खतरा है। ओमान के साहिल के नजदीक तिजारती बहरी जहाज MT अलगैया पर हमले के सिलसिले में एक सवाल के जवाब में जनाब जायसवाल ने कहा कि खित्ते में कमर्शियल जहाजरानी, मल्लाहों, शहरियों और सिविलियन बुनियादी ढांचे को निशाना बनाया जाना भारत के लिए नाकाबिल कबूल है। पाकिस्तान की जानिब से जैश मोहम्मद के सरबराह मसूद अजहर पर 70 लाख पाकिस्तानी रुपए के इनाम के ऐलान के बारे में पूछे जाने पर जनाब जायसवाल ने कहा कि पाकिस्तान की जानिब से इस तरह का फरेब और हरकतें भारत के लिए नई नहीं है क्योंकि भारत ने माजी में भी ये सब देखा है।
2: हम लोगों ने कई दफा देखा है कि इस प्रकार का आंख में धूल झोंकने वाली हरकत पाकिस्तान करता रहा है इससे एक स्टेट स्पॉन्सर ऑफ टेरर के नाम पे अनाउंसमेंट करने की जरूरत नहीं है उनको एक्शन लेना चाहिए क्योंकि उनको खुद ही पता है कि लोग कहां हैं उनको अरेस्ट करना चाहिए
1: जनाब जायसवाल ने कहा कि पाकिस्तान को ऐसे ऐलानात करने के बजाय जिनका आखिरकार कोई नतीजा नहीं निकलता ठोस कार्रवाई करनी चाहिए وزارت خزانہ نے آج یہ واضح کیا کہ دو افراد کے درمیان ہونے والے کسی بھی نجی یو پی آئی لین دین پر کوئی اضافی چارجز نہیں لگیں گے چاہے رقم کتنی بھی ہو ہمارے نمائندے نے خبر دی ہے کہ چھوٹے کاروباریوں کی جانب سے یو پی آئی کے استعمال کو فروغ دینے کی خاطر مخصوص فنڈ قائم کیا جائے گا جس میں ایم ڈی آر کی مجموعی وصولیابیوں کا 5% حصہ ہوگا پیش ہے ایک رپورٹ
3: وزارت خزانہ نے کہا ہے کہ صرف گاہک اور کاروباری کے درمیان 2000 روپے مالیت سے زیادہ کی یو پی آئی لیندین پر چارجز لگیں گے وزارت نے کہا کہ یو پی آئی ایپس کو پلیٹ فارم فیس یا چھپے چارجز عائد کرنے کی ہرگز اجازت نہیں ہوگی وزارت نے کہا ہے کہ بینکوں کو مشورہ دیا گیا ہے کہ وہ اس بات کو یقینی بنائیں کہ کاروباری افراد یو پی آئی ادائیگیوں کے مرچنٹ ڈسکاؤنٹ ریٹ ایم ڈی آر چارجز صارفین پر عائد نہ کریں 2000 روپے سے زیادہ کے گاہک اور دکاندار کے درمیان ہونے والے لین دین پر 0.4% کی معمولی ایم ڈی آر رقم جبکہ 75000 روپے یا اس سے زیادہ کی رقم پر زیادہ سے زیادہ 300 روپے فی لین دین ایم ڈی آر چارجز عائد ہوں گے وزارت نے مزید بتایا کہ 1,00,000 روپے ماہانہ تک یو پی آئی کیو آر کوڈ کے ذریعے پرسن ٹو پرسن مرچنٹ یعنی پی ٹو پی ایم درجہ بندی کے تحت رقم وصول کرنے والے چھوٹے کاروباری افراد کو سبھی لیندین پر صفر ایم ڈی آر کا فائدہ ملتا رہے گا اس کے علاوہ ریلویز مواصلات بیمہ ایندھن کے شعبوں اور زرعی انپٹ کو بھی 2000 روپے سے زیادہ کے لیندین پر 5 روپے فی لیندین ایم ڈی آر چارجز ادا کرنے ہوں گے انفرادی لوگوں کے مفت یو پی آئی لیندین پر کوئی ماہانہ کوٹا یا رقم کی حد مقرر نہیں ہے دلی سے اکشت ویدیان کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ضمیر رضوی
1: آج 6 ریاستوں کے وزرائے اعلیٰ نے دریائے جمنا کے احیاء کے سلسلے میں کشاؤ کثیر مقصدی باندھ پروجیکٹ معاہدے پر دستخط کیے یہ ریاستیں ہیں اتر پردیش اتراکھنڈ ہماچل پردیش ہریانہ راجستھان اور دلی مرکزی وزیر داخلہ امیت شاہ کی موجودگی میں نئی دلی میں اس معاہدے پر دستخط کیے گئے اس موقع پر خطاب کرتے ہوئے جناب شاہ نے اعتماد ظاہر کیا کہ ایک مرتبہ اس پروجیکٹ کے مکمل ہونے کے بعد یہ تاریخ میں ایک اہم باب بن جائے گا انہوں نے کہا کہ مرکزی حکومت نے کشاؤ پروجیکٹ کو ایک قومی پروجیکٹ قرار دیا ہے جناب شاہ نے کہا کہ مرکزی حکومت اس کا تقریباً 90% مالی بوجھ برداشت کرے گی جبکہ بقیہ 10% اس میں شامل ریاستیں دیں گی انہوں نے کہا کہ جناب نریندر مودی کے وزیر اعظم بننے کے بعد سے یہ پانی سے متعلق 10th تنازعہ ہے جو اب حل ہونے والا ہے ریلوے کے مرکزی وزیر اشونی ویشنو نے آج گجرات میں ریلوے کے مختلف پروجیکٹوں کا ورچوئل وسیلے سے افتتاح کیا اور سنگ بنیاد رکھا انہوں نے سالٹ کنٹینر ٹرین کو جھنڈی دکھا کر روانہ کیا جناب ویشنو نے دیولیا بھیماسر شیولکھا اور چندی سر میں 4 گتی شکتی کارگو ٹرمینلز کو بھی ملک کو وقف کیا اس کے علاوہ جناب ویشنو نے گوپال پور ریلوے اسٹیشن کا افتتاح کیا اور انجر ریلوے اسٹیشن پر بھوج شالیمار ایکسپریس کے رکنے کا بھی آغاز کیا اس موقع پر انہوں نے کہا کہ سالٹ کنٹینر ٹرین سے نمک کی نقل و حمل میں سہولت پیدا ہوگی
4: سالٹ کا جتنا وزن ہے اس سے زیادہ ویگن کا وزن ہوتا تھا تو سالٹ جہاں تک پہنچنا تھا وہاں تک پہنچتے پہنچتے گیلا ہو جاتا تھا سب طرح کی سمسیاں آتی تھی اسی لیے سالٹ کے لیے ایک اسپیشل سٹینلیس سٹیل کا کنٹینر ہے اس میں لوڈنگ اوپر سے ہوتی ہے اور انلوڈنگ اس کی سائڈ سے ہوتی ہے جتنا سالٹ کا وزن اور جتنا کنٹینر کا وزن جو ہمیں ایک بیلنس چاہیے تھا وہ اس میں آ گیا
1: وزیر دفاع راجناتھ سنگھ نے زور دے کر کہا کہ دفاعی فورسز تحقیقی و ترقیاتی اداروں اور صنعت کے درمیان اشتراک کے ذریعے ہی دفاع کے شعبے میں خود کفالت کا حصول ممکن ہے جناب سنگھ نے ٹیکنالوجی کو اپنانے اور بھارت کے دفاعی مینوفیکچرنگ ایکو نظام کو مستحکم کرنے کے لیے وسیع تر بات چیت مشترکہ ترقی اور مشترکہ پیداوار پر زور دیا وزیر دفاع آج نئی دلی میں ڈی آر ڈی او صنعت ہم آہنگی اجلاس ومرش 2026 سے خطاب کر رہے تھے انہوں نے کہا کہ ڈی آر ڈی او نے میزائل سے رڈار جنگی طیاروں سے آبدوزوں اور الیکٹرانک جنگی نظام سے مصنوعی ذہانت تک ہر شعبے میں اپنی صلاحیت کا مظاہرہ کیا ہے
5: آج 2026 میں ڈی آر ڈی او نے میزائل سے لے کر رڈارز تک کمبیٹ ایئر کرافٹ سے لے کر سب میرینز تک इलेक्ट्रॉनिक वारफेयर सिस्टम से लेकर आर्टिफिशियल इंटेलिजेंस तक हर क्षेत्र में अपनी कैपेबिलिटी साबित की है।